0: सोनो करे है सजायो सजायो छोथा गम क्यों है हाने अजायो अजायो हे में ब्यूटी क्रीम है लगायो लगायो खनी बाबर भाई आयो आयो हे में ब्यूटी क्रीम है लगायो लगायो कुछ दोस्त है
1: ना साईं वाह वाह गानो ता डाडो भलो असा के बुधायो ता जी मेहरबानी नालो छा बुधायो बीयर बुधायो
0: के अली रजा खोसो
1: ओके अली रजा खोसो साहब दोस्त से शामिल कयो प्लीज
0: जी मामन साले खोसो
1: ओके
0: बख्शन अली खोसो
1: ओके
0: मियांदाद खोसो मीर मोहम्मद खोसो
1: ठीक आ साईं लख थोरा तवा जा तो दोस्तों प्रोग्राम जो वक्त भी तकरीबन पुजानी दे पहुंचण वारो यार एकडो ही वॉइस नोट रही जियो है या दो काफी मैसेजेस करे पियो ही मा शामिल क्या मे बुधो
2: السلام علیکم یا علی مدد بابر بھائی شاہ اللہ خوش اللہ خوش کندو بابر بھائی بابر بھائی مہینہ تھی وا ماں تاں جو نمبر لائیو کال تے ہنندو رہا بابر بھائی تاں جو نپے لگے ہن ماں کے دوست کو موبائل وٹھی واٹس ایپ
1: یار یو ماں شامل کیو تھی ماں جانی بار بار نہ کرنی دسانی ان کے اکڑو یہ آخری وائس نوٹ تو وہ جن گانا گیا نا ان جے نالا ماں ہی کھڑا تو ووٹنگ نہ تھی سگی آنیا تے کہ ووٹ نہ نینائن نالا کھڑی ان کے گانو ڈیڈیکیٹ تو کیا بدو
3: بابر بھا ماں غلام رسول مری پیو گلایا بابر بھا ماں غلام رسول مری پیو گلایا میرپور خاص کاٹڑی کھا تاں کے ایمی بیٹی کریم تے کلام بدھرایا تو امید تے تاں کے ضرور وندو ایمی بیٹی کریم لگائے چھڈیو منہ پجے چہرے کے سہنو ٹھائے چھڈیو منہ ایمی بیٹی کریم مجھو چہرے